0: 1034.
1: Rashi Vibes.
2: میش یعنی ایریز، آج آپ نئی انرجی کے ساتھ کام شروع کر سکتے ہیں، بزنس میں کچھ نئی اپرچونیٹیز آپ کو مل سکتی ہیں، لیکن سوچ سمجھ کر آپ کو فیصلہ کرنا ہوگا، اور پیسوں سے جڑا کوئی پرانا کام ہے اسے آج آپ اور آگے بڑھا سکتے ہیں۔
3: اور اس کے بعد وریش یعنی ٹورس آپ کے لیے کہا گیا ہے، چیزوں کو سمپل رکھے، آج پریکٹیکل چوائس آپ کا سمے بچائے گا، پیسے بچائے گا، ان نیسیسری اسٹریس سے بچائے گا، ٹرسٹ وٹ ہیز ورکڈ آؤٹ فار یو بیفور، اور اس حساب سے بھی آپ کام کر سکتے ہیں۔
2: اور اس کے بعد متھن یعنی جیمینائی، آج کئی اپرچونیٹیز شاید آپ کے کام میں آپ کو دکھ رہی تھی، لیکن اس پر کچھ خاص فوکس کرنے کا ٹائم نہیں ملا، یہ اپرچونیٹی آج آپ کو ملے گی، انکم کے کچھ نئے راستے آپ کے لیے تیار ہو سکتے ہیں، جہاں تک ہو سکے اپنے آپ کو ٹینسڈ سچویشن سے دور ہی رکھیں۔
3: اور کرک یعنی کینسر، آپ کے لیے کہا گیا ہے یو مے نیڈ اے لٹل ایکسٹرا پرسنل اسپیس ٹوڈے، تو اگر آپ کو اپنی انرجی پروٹیکٹ کرنی پڑے تاکہ آپ ان چیزوں پر دھیان دیں جو آپ کے لیے میٹر کرتا ہو، تاکہ آپ خود پر دھیان سکے، اس پر دھیان سکے جس سے آپ پیار کرتے ہیں، یہ کرنے میں کوئی حرج نہیں ہے، اسی لیے ٹیک دیٹ ایکسٹرا پرسنل اسپیس اور ان چیزوں پر آپ ضرور کام کریں۔ ایک صلاح بھی دی جا رہی ہے کہ ڈونٹ فیل پریشرڈ کہ آپ کو ہر کسی کا پرابلم جو یہ سالو کرنا ہے، کسی دوسرے کی پرابلم کو اگر آپ نہیں سالو کر پا رہے ہیں یا آپ کو نہیں کرنا ہے، اس میں انوالو نہیں ہونا ہے، تو اسٹے آؤٹ آف اٹ، ڈونٹ ٹیک اے لاٹ آف پریشر اباؤٹ اٹ۔
2: سنگھ یعنی لیو، آج کولیگس کے ساتھ تال میل بنا کر کام کریں تو فائدے میں آپ رہیں گے، بزنس اگر کرتے ہیں تھوڑا سلو رہے گا بٹ فائنینشیل سچویشن ٹھیک ٹھاک ہی ہوگا۔
3: اور اس کے بعد کنیا یعنی ورگو، آپ کے لیے کہا گیا ہے کہ ایک بزی دن جو ہے آپ کے لیے اور بھی آسان ہو جائے گا، اگر آپ چیزوں کو اچھی طرح سے ٹیکل کر سکے، ون ایٹ اے ٹائم، سم تھنگ جو آپ شاید اتنے دنوں سے ٹالتے جا رہے ہیں، تھنکنگ کہ اس میں آپ کا بہت سمے برباد ہوگا، شاید اس میں اتنا سمے آپ کا جائے بھی نہ جتنا کہ آپ سوچ رہے ہیں، اسی لیے اگر اس کام کو آپ ٹالنے کی بجائے ایسے ایک بار میں کر فنش کر دیں، فیوچر میں آپ کو اس کا اسٹریس جو ہے یہ نہیں فیس کرنا پڑے گا۔
2: اور اس کے بعد تلا یعنی لبرا، آج کوئی نئی رسپانسبلٹی آپ کو مل سکتی ہے، مینٹلی اور فزیکلی کافی اچھا آج آپ فیل کریں گے، اور فائنینشیل سچویشن اپنا مضبوط کرنے کے کچھ موقع آج آپ کو مل سکتے ہیں۔
3: رشک کی اسکوپیو، آپ کے لیے کہا گیا ہے کہ آپ کے انسٹنکٹس جو ہے یہ آج آپ پر سوئچ آن کر سکتے ہیں، مطلب ہو سکتا ہے جس پر آپ زیادہ بھروسہ کر رہے ہیں اپنے انسٹنکٹس پر، اس حساب سے چیزیں نہ ہوں، اسی لیے اگر آپ کوئی بھی فیصلہ لے رہے ہیں جو بہت ضروری ہے، یو ٹیک یور ٹائم، ڈونٹ نیڈ ٹو رش، اور کسی سے اگر صلاح بھی کرنا پڑے آپ کو تو اس شخص کو چنیے جو آپ کے لیے بہت ضروری ہے، جو ہمیشہ آپ کے ساتھ رہتے ہیں اور آپ کو صحیح صلاح دیتے ہیں، ایسا آپ فیل کرتے ہیں۔ یو مے پک اپ آن ڈیٹیلس جو شاید باقی لوگ مس آؤٹ کر دیں، تو اسی لیے پے اٹینشن ٹو دیٹ لٹل تھنگس جو آپ کو سوچنے پر مجبور کر دے۔
2: دھنی یعنی سیجیٹیریس، گائیڈنس آج آپ کو ملے گا، اس سے آپ کا کام آگے بڑھ سکتا ہے، اور بچوں سے جڑی کوئی پازیٹیو خبر آپ کو مل سکتی ہے، اور ہیلتھ بھی ٹھیک ٹھاک ہی رہے گا۔
3: اور اس کے بعد اگر دیکھا جائے تو مکر یعنی کیپریکون، آپ کے لیے کہا گیا ہے یو آر میکنگ اے سٹیڈی پروگریس، ایون اگر آپ کو ایسا فیل ہوتا ہے کہ کوئی بہت بڑا کام آپ نے نہیں کیا ہے، تو ایسے سوچنے کی ضرورت نہیں، کیونکہ دھیرے دھیرے آپ وہ حاصل کر رہے ہیں جو بہت سے لوگ شاید بڑے بڑے کام کر کر بھی حاصل نہیں کر پاتے ہیں۔ کیپ یور فوکس، اور آپ کے لیے ایک صلاح ہے کہ اپنی جرنی کو کسی اور کی جرنی کے ساتھ کمپیئر کرنا بند کر دیں۔
2: کم یعنی ایکویریس، آج آپ کی بہادری اور آپ کی کوشش کی وجہ سے رکے ہوئے کام آگے بڑھ سکتے ہیں، بزنس امیلگمیشن یا بزنس اپرچونیٹیز کو لے کر کچھ بات چیت ہو سکتی ہے، بھائی بہنوں سے اور فرینڈس سے آج سپورٹ آپ کو ملے گا۔
3: اور فائنلی مین یعنی پائسس، آج آپ کا دن جو ہے از آل اباؤٹ پروٹیکٹنگ یور پازیٹیو انرجی، آپ ان لوگوں کے ساتھ سمے اسپینڈ کریں جو آپ کو اچھا فیل کراتے ہیں، جو آپ کو لفٹ اپ کراتے ہیں، نہ کہ ان لوگوں کے ساتھ جو آپ کا موڈ بس سیکنڈز میں بدل دیتے ہیں، بیکاز دے میک یو فیل لائک یو آر اسمال اینڈ اے بگ ڈسپوائنٹمنٹ، سو اسی لیے ان لوگوں سے آپ دور رہے جو آپ کی پازیٹیوٹی ہارم کرتے ہیں۔ یہ تھے آج کے آپ کے راشی وائبز، امید کرتے ہیں دن آپ کا سبھی کا بہت ہی بڑھیا اور کمال کا گزرے۔ بٹ بیفور وی موو آن، آئی ہیو گاٹ اے کوئسچن ٹو آسک ٹوڈے۔
2: پوچھیں،
3: یہ جو راشی وائبز ہم لے کر آتے ہیں، وی آلویز گیٹ میسیجز کی اچھا آپ نے یہ مس کر دیا، آپ کا بتاؤ گے، آپ نے وہ مس کر دیا، کیا آپ دوبارہ بتا سکتے ہیں؟ تو ایسے میں لگتا ہے کہ بہت سے لوگ اسے فالو کرتے ہیں، اٹس سم تھنگ دیٹ پیپل فالو کوائٹ اے لاٹ۔ آئی لائک ٹو نو کہ کیا آپ ان میں سے ایک ہیں جو اپنے ہوروسکوپس فالو کرتے ہیں، جو ہر صبح ہم شیئر کرتے ہیں، اینڈ اف یو ڈو فالو، تو آپ میں سے کتنے لوگوں کے لیے وہ چیزیں صحیح ثابت ہوئی ہیں जो मैंने या हम दोनों ने आपके साथ आपके लिए राशि वाइज में शेयर किया है. जस्ट वॉन्ट टू नो अबाउट योर एक्सपीरियंसिस, यू नो कि क्या आप फॉलो करते और करते हैं तो कुछ ऐसी चीज़ें सही साबित हुई हैं जो हॉरोस्कोप्स में हम आपको बताते हैं. एंड डज इट हेल्प यू मेक अ पर्टिकुलर डिसीजन और डज इट हेल्प यू प्रिपेयर फॉर द डे, क्योंकि मेरे साथ ऐसा हुआ है.
2: अच्छा.
3: या आई फॉलो हॉरोस्कोप्स, आई डू, और मुझे ऐसा लगता है कि व्हाटएवर मेरे हॉरोस्कोप में जो भी बताया जाता है ना, इट एक्चुअली
2: happens.
3: Makes, हाँ, makes sense to me, अगर मैं evaluate करूँ. ऐसा नहीं कि अगर जितने भी कैंसेरियंस हैं सबके लिए वो सही होना ज़रूरी है और हर एक एस्पेक्ट सही होगा, ऐसा भी नहीं. Bits and pieces here and there होता है, but I've noticed it. Anything about ये जो आपने notice किया ऐसा कुछ? Do you follow horoscopes?
2: Not really.
3: Okay, so it wouldn't make
2: honestly
3: a lot of sense.
2: बोल दो आज सुबह सुबह ना.
3: हाँ, नहीं, I mean, हर कोई नहीं follow करता है. It's, इसमें कोई वो नहीं है, बुराई नहीं है.
2: हाँ हाँ, obviously.
3: Not everyone follows it, and not everyone believes in it either. तो ऐसा नहीं है. तो we are two different people, और हमारे जैसे बहुत से लोग होंगे. कुछ होंगे जो विश्वास करते, कुछ होंगे जो नहीं करते. So it's totally cool. Anyways, फिलहाल चलिए 18 मिनट हो रहे हैं 7:00. थोड़ी देर बाद आज का सेलिब्रिटी अलार्म भी हम आपके लिए लेकर आएंगे.
1: Breakfast show with Vijay and Pooja.
0: Chup ho jao, papi ho. Chup ho jao.
4: Driving you home.
5: ये वही इंसान है जो 600 का हेडफोन खरीद के बैठा हो.
6: ये गलत बोल दिया यार.
5: और पहनता भी नहीं है उसको.
6: बाल जा रहे हैं ना मेरे यार, वो पहन के यार क्या करूं मैं अभी. बेचने के लिए कोई लेगा क्या? रुजबे प्री ओन्ड हेडफोन्स 750 में सिर्फ.
5: इंटरेस्ट
7: ब्रांड हो गया
6: अभी. ब्रांड हो गया ना.
5: रुजबे के बाल लगे उस.
1: The Drive Show with Sandy and Rusbe, brought to you by Beds R Us Manukau and Pukekohe, where sleepyhead comfort meets exceptional value. Beds R Us Manukau and Pukekohe, and Jimmy Taylor and team from West City Auto Group, the home of GWM Havel and Omura J2.
8: क्या बात है उस खाने में जो पूरे घर को डाइनिंग टेबल पर ले आए, वो खुशबू और वो असली मसालों का स्वाद. Bring home everyone's favorite Shan Foods recipe mixes. बॉम्बे बिरयानी हो या बटर चिकन, कोरमा या चना मसाला, रेसिपीज चाहे वेजिटेरियन हो या नॉन वेजिटेरियन, शान रेसिपी मिक्सेस हर डिश को बिल्कुल घर जैसा बनाती हैं. तो इंतजार किस बात का, आज ही अपने नजदीकी सुपर मार्केट से शान रेसिपी मिक्सेस खरीदिए. शान फूड्स, असली स्वाद हर घर के लिए.
9: किसी प्रियजन को खोना परिवार या मित्र के लिए कठिन समय हो सकता है. जीवन में मृत्यु को छोड़कर सभी चीजें अनिश्चित है. हम सभी को मृत्यु की वास्तविकता का सामना करना पड़ता है और गरिमापूर्ण अंतिम संस्कार सेवा के माध्यम से प्रियजन के जीवन की अंतिम यात्रा भी करना महत्वपूर्ण है. We are Auckland's one-stop funeral service provider where responsible options and prices are offered. Anne's Funeral Home and On-Site Cremations, 11 Boulderwood Place, Wiri. Call 24/7 on 0927-88600.
10: It's normal to feel low sometimes. Just like how the weather changes, so can our moods. Pay attention to your feelings. Reach in and check how you're doing. Reach out and talk to someone you trust. If you need to talk with a trusted professional, Asian Family Services is here to support. Call the Asian Helpline on 0800-862-342 for free, confidential support. If you or someone you know is in immediate danger, please call 111 or Emergency Services.
11: Have you heard the news? Powerball has changed. There are now 14 Powerballs, meaning bigger prizes plus more winners with a brand new Division 8 cash prize. Imagine winning $12 million this Wednesday. Get your Powerball ticket in-store or online.
1: The Breakfast Show with Vijay and Pooja.
12: Brought to you by Fortune. With whole grains and essential vitamins, Fortune fuels every win, big or small. Bring home the fortune at Harrington Living Manukau. Big on style, great on price. Perfect for your home. Harrington Living Manukau.
1: Celebrity Alarm. Hit it.
3: कामनी जी का मैसेज आया है. थैंक यू सो मच आपके मैसेज के लिए कामनी जी. इन्होंने तुला यानी लिब्रा के बारे में जानना चाहा है. आई थिंक शी मिस्ड आउट ऑन दैट. तो अगर आप जल्दी से बता दें,
2: तुला यानी लिब्रा आज आपके लिए कहा गया है कि क्या तुला यानी लिब्रा, आज कोई नया प्रोजेक्ट या रिस्पॉन्सिबिलिटी आपको मिल सकती है, पार्टनरशिप के फायदों के बारे में कुछ अपॉर्चुनिटीज यहाँ भी आपको मिल सकती है, और फाइनेंशियल सिचुएशन ठीक ठाक रहेगा, मेंटली फिजिकली काफी अच्छा फील करेंगे आप.
3: There you go. So we hope कामनी जी that helps you. फिलहाल आज सेलिब्रिटी अलार्म में एक ऐसी सेलिब्रिटी की आवाज लेकर आई हूँ मैं, जिनकी आवाज लाने से पहले मैं थोड़ा घबरा गई थी, बिकॉज मुझे ऐसा कोई ऑडियो चाहिए था जिसमें कुछ ऐसा ना ये बोल दे जिससे मैं खुद ही डर जाऊं, क्योंकि कभी कभी ये कुछ ऐसी चीजें बोल जाती हैं जिससे थोड़ा ऐसे डर लगता है. एंड इस वजह से मुझे जो भी सबसे आसान ऐसा ऑडियो मिला जिसमें कुछ ऐसे रिस्क नहीं बोला इन्होंने, मैंने वो ढूंढा. तो पहले आपको आवाज़ सुनाते, फिर आपको बताते कौन सी आवाज़ आपको पहचाननी, बिकॉज दे आर टू फीमेल वॉइसेस इन दिस ऑडियो. तो जो बोल रहे हैं कि आपको ये बताना है ये ऐसा है, मतलब दो ऑप्शंस दिए हैं आपको कि दो पानी है, आपको पीकर अनुमान लगाना है कौन सा सस्ता है कौन सा महंगा है, वो आवाज़ नहीं पहचाननी है. जो आवाज़ रिप्लाई कर रहे हैं कि अच्छा ये बताना है, जो पहचानना है वो आपको पहचाननी है. ठीक है, आप सुनोगे ऑडियो, यू विल बी एबल टू फिगर आउट. हियर वी गो.
4: पहला है पानी, आपको हमें बताना है कौन सा महंगा पानी है और कौन सा सस्ता पानी है.
7: ओके, पीने लायक है?
4: हाँ.
7: ओके, विच वन इज एक्सपेंसिव एंड विच इज द चीप? सो लेट मी ट्राई. ओह माय गॉड, this is expensive.
4: Why?
7: And this is kya hua, BMC ka hai kya? Nal ka pani hai kya ye?
4: Nahi nahi.
3: To jinhone guess kiya hai na वो कौन है आपने, मतलब यू कुड डेफिनेटली फिगर आउट की अच्छा ये आवाज़ पहचाननी है जो गेस कर रही है कि कौन सा पानी सस्ता है कौन सा महंगा है. एंड इनका जो अंदाज है ना, आई नो अ लॉट ऑफ पीपल एक्चुअली टोल हर फॉर ऑल सॉर्ट्स ऑफ रीजंस, पर कभी कभी मुझे ये बहुत फनी लगती है. आई मीन जिस तरीके से ये चीज़ें बोलती है, एट टाइम्स इट्स वेरी हिलेरियस एंड रिलेटेबल बट डेंजरस इन अ वे, जहाँ पे यू हैव टू अंडरस्टैंड कि फिल्टर कर इनकी कुछ चीज़ें बतानी या बोलनी ज़रूरी है. एंड शी इज़ डेफिनेटली रिगार्डेड एज अ सेलिब्रिटी एज वेल. इनकी इस पर्सनैलिटी के पीछे देर इज़ अ लॉट ऑफ पेन एज वेल, बिकॉज जिस तरह से इन्होंने अपने करियर की शुरुआत की थी, शी ऑलवेज टॉक्स अबाउट अ जर्नी. एंड शी वॉज़ वन ऑफ दोज सेलिब्रिटीज़ जिन्हें इंडस्ट्री में सबसे पहली ऐसी सेलिब्रिटी माना गया है who has openly spoken about cosmetic surgeries and stuff like that, अपने आप को चेंज करने के लिए, अपने आप को डिफरेंट लुक जो ये देने के लिए. एंड शी वॉज प्राइज्ड फॉर इट बाय द वे. और इनका एक बहुत फेमस लाइन है, जो ऊपर वाला नहीं देता वो डॉक्टर दे देता है, ये इन्होंने एक लाइन बोला था अपने लुक्स को लेकर, बिकॉज शी हैड डन सम कॉस्मेटिक सर्जरीज टू मेक हरसेल्फ लुक डिफरेंट. तो मैंने इतने सारे क्लूज दे दिए आपको, आवाज भी सुना दी, अगर आप चाहें तो मैं एक बार फिर से आवाज सुना सकती हूँ.
2: अच्छा सुना दीजिए.
3: ओके, देयर वी गो. ये ध्यान से सुनिएगा, ठीक है.
4: तो पहला है पानी, आपको हमें बताना है कौन सा महंगा पानी और कौन सा सस्ता पानी है.
7: ओके, पीने लायक है?
4: हाँ.
7: ओके, which one is expensive and which is the cheap? So let me try. Oh my god, this is expensive.
4: Why?
7: And this is
3: तो ये जो आवाज़ है आपको पहचाननी है किसकी है, मतलब जो अनुमान लगा रही कि कौन सा पानी महंगा कौन सा सस्ता है, वो आवाज़ आपको पहचाननी है. BF लिखना है सबसे पहले, फिर अपना आंसर भेज देना है 5599 पर.
13: Bollywood's most wanted.
14: गुंडी खड़ गाओ या सीधा अंदर आओ.
15: मैं लाऊं अपना A game.
13: Brought to you by Indelible Homes. Build your dreams.